मानिसको जोबन पिपलको पाता जस्तो फिलिलिलि झरी जाने रहेछ, सुन चाँदी भन्नु मात्रै माया ठुलो रहेछ। हो सन्दोगको कुरा बेला र मौका पर्दा।